0: কুমাৰ শানুৰ কণ্ঠৰ গীত শুনিলে। এয়া আকাশবাণী গুৱাহাটীৰ মহাবাহু। এতিয়া শুনক নেপালী অনুষ্ঠান।
1: यो आकाशवाणी गुवाहाटी केन्द्र हो। अब समाचार सुन्नुहोस् गंगा क्षेत्रीबाट। डनाल मन्त्री ज्योतिरादित्य सिन्धियाले हिजो मुसलधारे वर्षाको निम्ति असम लगायत उत्तर पूर्वाञ्चलको राज्यहरूमा सृष्टि भएको परिस्थितिको छलफल गर्नुभएको छ। सामाजिक माध्यमद्वारा मन्त्रीज्यूले भन्नुभएको छ कि अञ्चलहरूको परिस्थिति, उद्धार र सहारियाको अभियान तथा पुनसंस्थापनको विरुद्धमा बुझ लिनुभएको छ। जनसाधारणको जीवन सुरक्षित गर्नको साथसाथै जथासम्भव अति चाँडै मानिसहरूको पुनर्संस्थापन व्यवस्था गर्नलाई सरकार सम्पूर्ण प्रकारले सहाय दिनेछ भन्दै सिन्धियाले प्रकाश गर्नुभयो। साथै उहाँले भन्नुभएको छ कि क्षतिग्रस्त सुरक्षा र कल्याण कामनाको निम्ति अति चाँडै परिस्थितिको अवसान घट्नेछ भन्दै आशा प्रकाश गरेको छ। केन्द्र मन्त्री मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मा, अरुणाचल प्रदेशको मुख्यमन्त्री पेमा खाण्डु र सिक्किमको मुख्यमन्त्री प्रेमसिंह तामाङ

र मणिपुरको मुख्यमन्त्री युम नाम खेमसाथ सिंहसित छलफल भएको छ। उल्लेखयोग्य छ कि अरुणाचल प्रदेशको तल्लो अञ्चलको भएको मुसलधारे वर्षाको कारणले सृष्टि भएको हालैमा बाढको राज्यमा 7 वटा जिल्ला 45 हजारभन्दा धेरै मानिस क्षतिग्रस्त भएका छन्। धेमाजी, लक्ष्मीपुर, सनितपुर, विश्वनाथ जिल्ला लगायत नामनी, असमका बङाइगाउँ, चिराङ, नलबारी लगायत मुठ 7 वटा जिल्ला, 257 वटा गाउँ बाढको चपेटमा परेका छन्। धेमाजी जिल्लाको जोनाइस, सिसिबर गाउँ, गोगामुख र धेमाजी राजा चक्रको 176 वटा गाउँ क्षतिग्रस्त भएका छन्। वर्तमान जिल्लाको बाढ परिस्थिति पूर्वभन्दा धेरै उन्नत भएको छ र जिल्लामा वर्तमानसम्म बाढको क्षतिग्रस्त प्राय 12 हजार मानिसको निम्ति 9 वटा आश्रय शिविर स्थापन गरिएको छ। यता सिमेन नोइको बढ्दो पानीले क्षतिग्रस्त भएको सिमेन नदीकोमा रहेको रेलवे पुल मेरामतीको काम जारी रहेको छ भन्दै सांसद प्रधान बरुवाले प्रकाश गर्नुभएको छ। राज्यमा छोडा जनगोष्ठी जनजातिकरणको निम्ति असम सरकारले गठन गरेको मन्त्री गोटले केन्द्र सरकारलाई प्रेरण गरेको प्रतिवेदनको विवेचनाधीन भइरहेको छ भन्दै केन्द्र जनजाति परिक्रमा मन्त्री जुवेल अरामले प्रकाश गर्नुभएको छ। हिजो कैनाधराको राज्य अतिथिखालमा रहेको जनजाति परिक्रमा विभागको कामकाज हेरविचार गर्नको साथसाथै मन्त्रीज्यूले यो कुरालाई प्रकाश गर्नुभयो। यो बैठकमा तल्लो जनजातिका परिक्रमा र मन्त्री डाक्टर अनुज पेगु उपस्थित रहेका छन् र बैठकको एकलव्य आदर्श र आवासिक विद्यालयको संविधान 275 नम्बर अनुच्छेदको अधीनमा अनुदान धरती र जनजातीय ग्राम्य उत्कर्ष अभियान र प्रधानमन्त्री बन्धन योजनाको अधीनमा कार्यसूची रूपायणको सन्दर्भमा छलफल भएको छ। दुई दिनिया उत्तर पूर्वको भ्रमणसूचीले हिजो अरुणाचलमा उपस्थित हुनुभएको कृषि केन्द्रीय कृषि र कृषक कल्याण मन्त्री शिवराज सिंह चौहानले हिजो हेलिकप्टरद्वारा बाढ परिस्थिति प्रदर्शन गर्नुभएको छ। मन्त्रीज्यूले हिजो अरुणाचलको बाढ क्षतिग्रस्त मानिसहरूलाई साक्षात गर्दै उहाँको समस्याको बुझलिनु भएको छ र श्री चौहानले क्षतिग्रस्त मानिसहरूलाई लिएको साक्षात्कारमा उहाँहरूको सम्पूर्ण प्रकारमा सहाय दिनेछ भन्दै प्रतिश्रुति दिनुभएको छ। यसपछि नै अरुणाचल प्रदेशको सरकारले ज्येष्ठ विषयहरूसित भएको बैठकमा श्री चौहानले वर्तमान बाढ परिस्थिति, सहारीय र पुनर्वासन व्यवस्थाको भविष्यत पदक्षेप विषयमा छलफल गर्नुभयो। आज उहाँ असम भ्रमण लगायत राज्यको बाढ परिस्थिति बुझ लिनको साथसाथै बेलुकी गुवाहाटी आयोजित एउटा बैठकमा ज्येष्ठ विषयहरूकोदेखि बाढ व्यवस्थापन, सहाय वितरण लगायत विभिन्न छलफल गर्नुहुनेछ। सोनितपुर जिल्लाको पूर्व सहर अञ्चलमा बास गरेका मानिसहरूको निम्ति नौका स्वास्थ्य सेवाको दलले प्रति महिना नौका क्लिनिक स्थापन गर्दै 18 स्वास्थ्य शिविर खुला गरिआएका छन् र यसद्वारा गाईटापु, बिन्दे टापु, फर्से, तिनी टिकिया, पश्चिम लालटा पुके लगायत सहर अञ्चलका मुठ 13 वटा गाउँका राज्यले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। यो नौका क्लिनिकको चिकित्सा विषय र एकजना एएनएम, एकजना फार्मासिस्ट र एकजना परीक्षार्थी कर्मी र अरू स्वास्थ्य कर्मी लगायत सेवा दिइरहेका छन् र उहाँहरूको पशुति र शिशु स्वास्थ्य परीक्षा र प्रतिषेधक प्रदानको लगायत रोग प्रतिरोधको निम्ति सजगता सभा पनि अनुष्ठित गरिआएका छन्। समग्र देशमा आजदेखि विकसित भारत ग्रामीण नियोज निश्चयता र जीविका अभियानको अर्थात् भिजिपी रामजी ऐन कार्यकारी भएको छ। आकाशवाणी गुवाहाटीको केन्द्रको आज प्रतिष्ठा दिवस र केन्द्रले आज प्रतिष्ठा दिवसको 79 वर्ष पदार्पण गरेका छन् र 1948 सनको 1 जुलाईमा आकाशवाणी सिलङ गुवाहाटी केन्द्र स्थापन भएको थियो। यो केन्द्रद्वारा असमको नतार सेवा प्रचार आरम्भ भएको छ। यो केन्द्रको प्रथम जना सञ्चालक रहेका थिए मेहरा मासानी। केन्द्रको प्रतिष्ठा कालदेखि जडित उइबेद्लु, लतिफ बोरुवा, कमल नारायण चौधरी, पुरुषोत्तम दास आदि व्यक्तिहरूको असमानतार सेवाको व्यापक प्रसार र प्रसारको क्षेत्रमा विशेष योगदान दिएका थिए। परवर्ती समयमा फनी तालुकदार र बिरेन फुकनको साहित्यिक सोइदल अब्दुल मालिक, डाक्टर महेश्वर नेउग र पद्म बरकटकी, महेन्द्र बरठाकुर, दुर्गेश्वर बरठाकुर, डाक्टर भूपेन हाजरिका, सगेन महन्त, लटफुर रहमान रहमान, निलु चक्रवर्ती, आरती दास बैरागी, अवन बरपुजारी, निरेन बोरुवा आदि जस्तो गुणी ज्ञानी चिन्ताशील व्यक्ति र दूरदर्शी मानिसहरूले आकाशवाणीको विभिन्न कार्यक्रम र समाचार श्रोताको निम्ति जनप्रिय गर्दछन् र आकाशवाणीको यो जनप्रियताको धारा जारी राख्दै वर्तमान कर्म विषय र कर्मचारीहरूलाई श्रोताको चाहिने नयाँ नयाँ कार्यक्रम प्रचार गरिआएका छन्। शिक्षा र तथ्य र मनोरञ्जन प्रसार र प्रसारको क्षेत्रमा विगत 78 वर्ष आकाशवाणी गुवाहाटी केन्द्रले विशेष भूमिका ग्रहण गरिआएका छन् र श्रोताको सुस्त मनोरञ्जन र विश्वासयोग्य समाचार जोगान लगाउनको क्षेत्रमा आकाशवाणी गुवाहाटीको केन्द्र सरकार राज्यको विभिन्न जनजाति गीत मात आदि प्रचार गर्दै साहित्य संस्कृति जगतमा अवदान दिइआएका छन्। प्रतिष्ठा दिवसको शुभक्षणमा समूह श्रोतालाई आकाश

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबुब शाखा अन्तर्गत नेपाली प्रसारणबाट बोलिरहेको छौँ। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेडियमको 411.5 मिटर, तदनुसार 700 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। श्रोताबिन, समय स्टुडियोको घडी अनुसार 3:21:50 भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ उद्घोषकका मनपर्दा गीतका कार्यक्रमहरू, र कार्यक्रमको पहिलो गीत सिकार्नुहोस् नरम बहादुर दर्जीको कण्ठमा यो गीत।